0: हालांकि उसका मजबूत पहलू भी होता है।
1: जी
0: मुशायरे की निजामत ये किसी की शख्सियत का कमज़ोर पहलू है, ये अलग बात है कि इससे इज्जत भी वाबस्ता है, शोहरत भी, मकबूलियत भी, लेकिन ये कमज़ोर पहलू है। मजबूत पहलू तख्लीक है,
1: बेशक
0: कौन कितना अच्छा और कितना सच्चा तख्लीककार है, ये मजबूत पहलू है। तो मैं ये चाहता हूँ कि खुदा मुझे वो सलाहियत बाकी रखे मेरे अंदर कि मेरी जो नसरी तख्लीक है और शायरी की जो तख्लीक है, ये दोनों सलामत रहे, या मेरा जो तर्जुमे का काम है ये सलामत रहे।
1: इंशाल्लाह सलामत
0: तो
1: रहेंगे।
0: मैं इसकी दुआ करता हूँ, इसलिए कि ये निजामत जो मेरी शोहरत का सबब बनी है, ये मैं समझता हूँ ये सच्ची शोहरत का सबब नहीं होना चाहिए। इसे सच्ची शोहरत का सबब मेरी तख्लीकी सलाहियत जो है वो होनी चाहिए। लोग मेरी शायरी पर मुझे दाद दें, लोग मेरी नसर पर मुझे दाद दें, लोग मेरे तर्जुमे के काम को सराहें, ये मेरे लिए इज्जत की बात होनी चाहिए। ये नहीं कि मैं बहुत अच्छा नाज़िम हूँ, इसलिए कि निज़ामत में वाकई झूठ बोलना पड़ता है। हम
1: ये
0: जी
1: कन्फेशन है।
0: हाँ, ये बिल्कुल कन्फेशन है। झूठ इसलिए बोलना पड़ता है कि हमें ये मालूम है कि ये शायर जो सुना रहा है ये अपना कलाम नहीं सुना रहा, इसके बावजूद भी हमें वाह वाह करनी पड़ती है, दाद व तहसीन से नवाजना पड़ता है, उसे मुकर्रर इरशाद कहना पड़ता है और सामईन की ख्वाहिश पर उसे बार बार बुलाना पड़ता है। तो मैं समझता हूँ कि ये निज़ामत की जो खूबी है ये अल्लाह ने अलग से दी है, लेकिन ये खूबी पहचान न बने, पहचान तख्लीकी सलाहियत बनाए कि मैं शायरी कितनी अच्छी करता हूँ, या मैं नसर कितनी अच्छी करता हूँ, या मैंने जो तर्जुमे का काम किया है वो कितना सच्चा किया है।
1: बहुत उम्दा बात कही आपने कि किसी भी फनकार की जो बुनियादी पहचान होती है वो उसकी अपनी तख्लीकात के हवाले से
0: बेशक
1: होती है,
0: बेशक
1: और यकीनन आपकी जो सलाहियतें हैं वो किसी तारुफ की मोहताज नहीं। आपकी कई किताबें तज़किरे में रही हैं, उन पर बहुत मशाहिर ने लिखा है, बहुत सारे लोगों ने।
0: जी जी
1: और जहाँ तक निज़ामत की बात है, वो एक इजाफी आपकी क्वालिटी, खूबी है, वस्फ है, आपने खुद फरमाया। और कई चीज़ें ऐसी होती हैं जो एक प्रोफेशनल डोमेन में होती हैं,
0: बेशक
1: तो
0: बिल्कुल
1: मुझे लगता है कि ये फन से ज़्यादा एक खास तरह की तकनीक होती है जिसे मुशायरे में जो नाज़िम होता है वो इस्तेमाल करता है। और माशाल्लाह आप इससे बहुत अच्छी तरह वाकिफ हैं। और ये भी सही है कि मुशायरे की कामयाबी उस सेंस में नहीं, उन मानों में नहीं जिसमें जो ऑर्गेनाइजर्स हैं वो समझते हैं या जो सामीन हैं वो समझते हैं, बल्कि मुशायरे की असल कामयाबी जो होती है वो आवाम को अच्छे शेरो अदब की तरफ खींचना, रागिब करना।
0: बेशक
1: ये फरीजा नाज़िम का बहुत मुकद्दस फरीजा होता है जहाँ तक
0: बेशक
1: मैं समझता हूँ, तो इसमें आप माशाल्लाह काफ़ी कामयाब हैं, इसलिए ये हैसियत भी हमारे लिए अहम है।
0: देखिए नुमान भाई, ऐसा बहुत अच्छा जुमला आपने कहा कि ये मुशायरा जो है ये फन भी है, तकनीक भी है, लेकिन मैं ये समझता हूँ कि ये तकनीक ज़्यादा है, फन कम है। और इसे अगर फन किसी हद तक बनाया तो डॉक्टर मलिकज़ादा साहब
1: मंजूर
0: ने
1: साहब ने
0: बनाया
1: बनाया,
0: था,
1: बेशक
0: इसका एतराफ़ करना पड़ेगा, इसलिए कि वो आला दर्जे की उर्दू बोलते थे, अदबियात आलिया से उनका ताल्लुक़ था, और वो आवाम को अपनी जहनी सतह पर लाना चाहते थे, ये उनकी खूबी थी। बाकी नाज़िम जो हैं उसमें मैं भी शामिल हूँ कि हम लोग आवाम की जहनी सतह पर अक्सर उतर जाते हैं, ये अच्छा नहीं है। होना ये चाहिए कि हमारी जो इल्मी और जहनी सतह है, हम आवाम को, सामईन को उस सतह पर लाने की कोशिश करें। हालांकि आज के दौर में जब उर्दू का मुकद्दर ख़राब हो चुका है, उर्दू इतनी कमज़ोर हो गई है कि मुशायरों में जो फरमाइशी पर्चे आते हैं वो हिंदी में लिखे हुए आते हैं, तो ये तवक्को करना कि सामईन की जहनी सतह उतनी बुलंद होगी जितनी नाज़िम की जहनी सतह बुलंद پسند ہے یا جو صدارت کر رہا ہے اگر وہ کوئی پروفیسر ہے یا دانشور ہے اس کی جو ذہنی سطح ہے اس سطح پر عوام نہیں آ پائیں گے. اس سطح پر لانے کے لیے خصوصی نشستیں کرنی پڑیں گی جس میں چنندہ سامعین کو ہمیں بلانا پڑے گا, لیکن یہ ہجوم اور بھیڑ والا مشاعرہ جو ہے یہ اچھی شاعری نہ تو پیش کرنے کا موقع دے گا نہ اچھی شاعری پر سچی داد ملنے کا موقع ملے گا, اس لیے کہ شاعر بھی مجبور ہے کہ سامعین کیا چاہتے ہیں. تو کبھی کبھی شاعر سامعین کی ذہنی سطح پر اتر جاتا ہے,
1: ڈیمانڈ سپلائی کا معاملہ یہاں بھی ہوتا ہے,
0: بے شک وہی ہو گیا ہے. حالانکہ ہونا یہ چاہیے کہ ناظم یہ کوشش کرے کہ مشاعرے کے سامعین کو کی ذہنی سطح کو تیاری اس بات کے لیے کر دے اپنی ابتدائی تقریر میں کہ مشاعرے کے سامعین یہ سمجھیں کہ ہم ایک تہذیب کے شامیانے کے نیچے بیٹھے ہوئے ہیں.
1: بہت عمدہ بات.
0: ہمیں یہ چاہیے کہ ہم اچھی شاعری پر داد دیں نہ کہ شور مچائیں. مشاعرے کا یہ زوال ہے کہ لوگ مشاعرے میں شور مچاتے ہیں, سنتے کم ہیں, اپنا شور زیادہ سناتے ہیں. یہ جو ایک بات بگڑ گئی ہے, یہ مشاعرے کی جو تہذیبی چمک دمک ہے اس میں کمی لا رہی.
1: بے شک آپ کی جو کیا کہیں, آپ کی جو تشویشات ہیں بالکل صاف ہیں. آج کل جو بھی لوگ مشاعروں میں دلچسپی رکھتے ہیں, میری مراد ہے جو بھی سنتے ہیں یا ٹی وی پر دیکھتے ہیں, انہیں اس بات کا احساس تو ہوتا ہے کہ یہ سامعین اور ناظرین وہ نہیں ہیں جو اب سے 20 سال پہلے ہوا کرتے.
0: بے شک
1: چونکہ جیسے جیسے ہماری قدروں میں تبدیلیاں آ رہی ہیں, بہت ساری چیزیں تبدیل ہو رہی ہیں, بہت تیزی سے انقلابات آ رہے ہیں, ان کے اثرات ذہنوں پر اور معیار اور مزاج پر بھی ہوتے ہیں. ابھی برسبیل تذکرہ آپ نے ذکر کیا ملک زادہ منظور صاحب کا, اب اسے حسن اتفاق کہہ لیں ہم کہ وہ بھی انگریزی کے استاد تھے.
0: جی جی,
1: آپ بھی انگریزی کے استاد رہے ہیں. تو یہ جو اردو سے باہر کا ادب ہے, جو دوسری زبانوں کا ادب ہے, ان سے واقفیت, ان کا علم, ان کی سمجھ اور ایک جو گلوبل مائنڈ سیٹ ہے اسے سمجھنے کے بعد کیا آپ کو شاعری میں یا جو ابھی آپ نے جس مجمع کا یا بھیڑ کا یا سامعین کا ذکر کیا, تو ان کے مزاج کو سنبھالنے اور سمجھنے میں وہ چیزیں معاون ہوتی ہیں؟
0: دیکھیے میں بتاؤں, میرے خیال میں اپنے ہر شخص کو دو قومی اور ایک بین الاقوامی زبان سیکھنا چاہیے.
1: بہت
0: اگر اس کو اس کے شعور میں یہ بات شامل ہے کہ مجھے پڑھے لکھے لوگ بھی پڑھا لکھا سمجھے, تو دو قومی اور ایک بین الاقوامی زبان ضروری ہے. عموماً ہم لوگوں کے ساتھ یہ خوش قسمتی ہے کہ ہم اردو کے ساتھ ہندی بھی یکساں طور پر جانتے ہیں, اور اگر ہم انگریزی بھی جانیں جو ایک لنگوا فرینکا ہے, انٹرنیشنل لینگویج ہے, تو اس کا فائدہ یہ ہوگا کہ ہمارا کینوس جو ہے وہ بڑا ہو جائے گا, ہمارے سوچنے کا انداز تبدیل ہو جائے گا. ہم اگر شیلی کیٹس کو پڑھتے ہیں تو پھر ہم مجاز و اختر شیرانی کو پڑھیں, ہم ادھر اگر بڑے ٹی ایس ایلیٹ وغیرہ کو پڑھتے ہیں تو ہم ادھر آ کر کے سردار جعفری کیا کہہ رہے ہیں, کیفی صاحب کیا کہہ رہے ہیں, اختر الایمان کیا کہہ رہے ہیں, ان سب کو بھی جب ہم پڑھیں گے تو یقیناً جو ہے ہمارا ذہن بڑا ہوگا. اور اس کے بعد ہم اگر تخلیق کار ہیں تو اس سارے مطالعے کے بعد ہماری جو تخلیقی صلاحیت ہے اس کی صحت میں اضافہ ہوگا. تو دنیا کو کھلی آنکھوں سے دیکھنا ضروری ہے, اور کم سے کم دو ہندوستانی ادب اور ایک غیر ملکی ادب کا مطالعہ ضروری ہے. اگر آپ اس 125 کروڑ کے ہندوستان میں کچھ تھوڑی بہت اپنی پہچان چاہتے ہیں تو آپ کو دو قومی زبانیں اور ایک غیر ملکی زبان, وہ چاہے انگریزی ہو, فرانسیسی ہو, جرمن ہو یا عربی ہو, फारसी हो, तो अगर हम उर्दू और हिंदी और फारसी इन तीन जबानों से अच्छी तरह वाकिफ हैं तब भी हमारा जहन बड़ा हो जाएगा, और उर्दू हिंदी के साथ अगर अंग्रेज़ी से या फ्रांसीसी से वाकिफ हैं तब भी जहन हमारा बड़ा हो जाएगा। और एक बात मैं आपको बताऊं कि उर्दू शायरी करके अपने को तस्लीम कराने के